0: संविधानले यहाँ राजा रजौटालाई कसैले चिन्दैन, नेपालगञ्ज उपमहानगरीले वैधानिक मेयरले अवैधानिक काम गरेको भन्ने हो।
1: नेपालगञ्ज उपमहानगरपालिकाले इतिहास र सम्पदाको संरक्षणका लागि शालिग पुनर्स्थापना गरिएको जनाएको छ भने यसको विषयमा राजनैतिक दलहरू बीच भने फरक फरक धारणाहरू सार्वजनिक भइरहेका छन्।
2: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा हिजो पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल,
3: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँ अवगतै छ। त्यसो
2: अहिलेसम्मका खबर
4: गोर्खा रेडियो।

0: नेपालको फुटबलमा यो वर्षको उपाधि वान आरजीआरले जितेको छ। अल्डरसटमा हिजो भएको फाइनलमा क्युजिएसमाथि 1-0 नतिजा निकालेर वान आरजीआरले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलम्यान दीपराज लिम्बुले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका कोलकाता लिम्बु
1: एकदमै खुसी लागिरहेछ है। यत्रो बेस्ट प्लेयर पनि जिते, साथसाथै म्यान अफ द म्याच पनि जित्न सफल भयो। म पहिले गाउँतिर खेल्थेँ, 8-9 वर्ष भएको त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 वर्षपछि जित्न सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टप थियो ग्रुप चाहिँ, तर पनि हामी जसोतसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, अनि लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
0: नेपाल कपसँगै यो वर्ष ब्रिगेड बेलाका सबै गतिविधि सकिएका छन्। सुर्खेत, दैलेख र अछाममा बाढीको सतर्कता सूचना जारी गरिएको छ। वर्षा नरोकिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले जिल्लावासीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। कपिलवस्तुको बाणगंगा नदीमा पनि बाढीको चेतावनी जारी गरिएको छ। कास्की र साङ्गेजाका कतिपय ठाउँमा गएको 24 घण्टामा 143 मिलिमिटरसम्म पानी परेको छ। बागलुङ, पर्वत, लम्जुङ, काठमाडौँ लगायत जिल्लामा पनि उल्लेख्य वर्षा भएको छ। अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी बढेको छ।
2: लालबन्दी नगरपालिका 1 नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार विगत भन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको हो। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म 305 जना सर्पले टसेर उपचारका लागि केन्द्रमा आएका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो। दैनिक 3-7 जनासम्म सर्पले टसेका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनु भएको छ। उपचार केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको फागुनमा 17, चैत्रमा 47, वैशाखमा 65, जेठमा 85 र असारको तेस्रो हप्ता सकिने लाग्दा 91 जनालाई सर्पले डसेको छ। यसमध्ये विषालु कमन करेतले डसेका 3 जनालाई उपचारका लागि जनकपुर रेफर गरिएको स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। बाँकी सबैको केन्द्रमा उपचार भएको छ। उपचारका लागि आउने मध्ये 5-7% बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ भने 15-20% सुक्खा दसाई तथा 73-80% सत्सम्म डसाईको शंका लागेका र विष नभएका सर्पको डसाईको बिरामी आउने गरेका स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। अझै पनि समाजमा सर्पले डसेका बिरामीको झारफुकबाट विष छार्ने विश्वासमा बिरामीको ज्यान जाने गरेको भन्दै त्यसो नगर्न विज्ञहरूले सुझाव पनि दिएका छन्।
0: नारायणगढ बुटोल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमा पहिलोपटक बाँदर जस्ता वन्यजन्तु वारपार गर्ने पुल बनाइएको छ। वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन गैंडाकोटका पितौतीमा ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनु भएको छ। बाँदर, लङ्गुर लगायत रूखबाट रूखमा आवाजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारी साधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल बनाइएको उहाँको भनाइ छ। सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणका लागि क्यानोपी ब्रिज बनाइएको इन्जिनियर खनालले बताउनु भएको छ। युक्रेनले सेन्ट पिटर्सबर्ग र नजिकका क्षेत्रमा गरेको ड्रोन हमलाको जवाब नदिइकन बस्न नसक्ने चेतावनी रुसले दिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको आमदानीको मुख्य संरचना तेल भण्डारण केन्द्र र फौजी बन्दरगाहमा हमला गरिएको बताउनु भएको छ। बीबीसीका जेम्स ल्यान्डालले युक्रेनको सम्भावित रणनीति वर्णन गर्नुभएको छ।
3: Ukraine clearly seems determined to keep the pressure up because it knows that it's beginning to bite. And you now have Russia, one of the biggest oil producers in the world, actually now having to contemplate importing refined fuel because it simply hasn't got enough itself because of so many Ukrainian attacks. The Russian war machine has a substantial amount of fuel in reserves. But the reason why Ukraine is striking oil refineries in St. Petersburg and elsewhere is to basically bring the war home to Russian people and hope that that puts political pressure on the Kremlin and Vladimir Putin.
0: पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ 16 खेलमा पाराग्वेलाई 1-0 पराजित गर्दै फ्रान्सले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टी मार्फत निर्णायक गोल गर्नुभएको छ। जारी विश्वकपमा एम्बाप्पेको 7 गोल हो। उहाँ अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। जितसँगै 18 पटक विश्वपटक कप खेलिरहेको फ्रान्स 10 पटक प्री क्वार्टर फाइनल प्रवेश गरेको हो। अब सेमी फाइनल प्रवेशका लागि अब फ्रान्सले मोरक्कोसँग खेल्नेछ। विश्वकपको सह आयोजक क्यानाडा प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिकाको ह्युस्टनमा भएको अन्तिम 16 पहिलो खेलमा मोरक्कोले क्यानाडालाई 3-0 पराजित गरेको हो। अहिलेसम्मका खबर यति। नमस्कार, म महेन्द्र।
4: BFBS गोर्खा रेडियो हो।

0: चितवनको भरतपुर 23 बेलहाटामा हात्तीको आक्रमणमा परि आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवको अनुसार घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका भोटे र उहाँका 4 वर्षीय छोरा भरतको मृत्यु भएको हो। हात्ती थपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आग लागि भएको छ। आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ। खोटाङको बराह पोखरी छका वडाध्यक्ष दुर्गबहादुर राईले राजनीतिसँगै मौरी पालन तथा आधुनिक घर निर्माणलाई समानान्तर अघि बढाउन सफल देखिनु भएको छ। वडाध्यक्ष राईका डाँडागाउँ मौरी पालन तथा मह प्रशोधन उद्योगमा हाल 18 आधुनिक घरमा मौरी छन्। भूकम्पपछिको पुनर्निर्माण र बसाइँ सनाइका कारण परम्परागत मौरी पालनमा चुनौती रहे पनि सफल देखिएको उहाँको भनाइ छ।
1: प्रत्येक घरमा नै हुन्छ यो मौरी त, अब लोकल जातको, अब किन अहिले त झन् परम्परागत घरहरू विस्थापन भयो होइन, जस्तै माटाको घरहरू होइन, यो माटाको घरहरू हुँदाखेरि चाहिँ यो भूकम्प आउनुभन्दा अगाडि चाहिँ मौरी धेरै नै थिए, किनभने माटोको घरमा चाहिँ खोपाहरू हुन्थ्यो, त्यो प्रत्येक खोपाहरूमा प्रायः हुन्थ्यो, तर पनि अब भूकम्पले गर्दाखेरि अब महबटेमा मात्रै अब 96 घरहरू भूकम्पबाट नयाँ निर्माण भयो क्या, त्यसले गर्दाखेरि अब त्यसले पनि अलिकति कम चेन्ज गराएको छ। अब घरमा भएको खोपामा त अब आइराख्ने नि त, अब मान्छेले अनि धोत्राहरू बनाउनले चाहिँ अब कतिले अब चाहनेले धोत्राहरू बनाउँछ, नचाहनेले बनाउँदैन, त्यही भएर अलिकति कम भएको जस्तो चाहिँ मलाई चाहिँ भाषा।
0: मौरीको आधुनिक हार बिक्रीबाट मात्रै वार्षिक 8-10 लाख रुपियाँसम्म आमदानी गरेको उहाँले बताउनु भएको छ। झापामा आर्थिक वर्ष 82-83 7,61,432 मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।
2: बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी 6 प्रकारका 7,61,432.78 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभएको छ। सो अवधिमा चैते धान 99,655 मेट्रिक टन, बर्खे धान 3,70,534 मेट्रिक टन, मकै 2,83,187 मेट्रिक टन, कोदो 869 मेट्रिक टन उत्पादन भएको छ। फापर 3,758 मेट्रिक टन, गहुँ 6,419 मेट्रिक टन र जौ 8.1 मेट्रिक टन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभएको हो। पछिल्लो 3 वर्ष यता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ। आर्थिक वर्ष 2080-81 1,43,815 हेक्टरमा बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ खेती गरिएको थियो, जसमा यी 6 प्रकार का खाद्यान्न 8,63,238 मेट्रिक टन उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष 2081-82 1,45,326 हेक्टरमा 8,52,208 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र छापाको खाद्यान्न बालीहरूको तथ्याङ्क विवरणमा उल्लेख छ। यता चालू आर्थिक वर्ष 82-83 1,30,386 हेक्टरमा 7,61,432 मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा ती 6 बालीको खेतीको क्षेत्रफल 14,940 हेक्टरले घटेको छ भने 90,775 मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आएको छ।
0: विश्वकप फुटबलमा फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा भेट्ने भएका छन्। अन्तिम 16 खेलमा आफ्ना खेल जित्दै दुवै टोली अन्तिम 8 पुगेका हुन्। प्री क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 1-0 हराउँदा मोरक्कोले सहआयोजक क्यानाडालाई 3-0 पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा फ्रान्सको जितमा किलियन एम्बाप्पेले 70 मिनटमा गरेको गोल निर्णायक रहेको हो। फ्रान्स र मोरक्को बीचको क्वार्टर फाइनल खेल आगामी शुक्रबार हुनेछ। अन्तिम 16 अन्य खेलमा भोलि बिहान 2:15 ब्राजिल र नर्वे आम्ने सामने हुनेछन्। बिहान 6 इङ्ल्यान्डले सहायक मेक्सिकोसँग उसकै घरेलु मैदानमा खेल्नुपर्नेछ। बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्क पीसमा भएको यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकार सहभागी भएका छन्। त्यस अवसरमा साहित्यकारहरू कृष्ण उपाध्याय, पुष्येन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडा सैनी, चन्द्रमणि गौतम र कृष्ण बचकाईले कविता वाचन गर्नुभएको छ। नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो 3 संस्करण हो। प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईले काव्ययात्रा बेलायतका विभिन्न शहरमा गरिने र यात्रामा कविता वाचित कविताको संग्रह प्रकाशित गरिने जानकारी दिनुभएको छ। विश्वको जनसुकैको नाम पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: बीएफबीएस कुलकर्म रेडियो।

Basta.

0: नेपालको फुटबलमा यो वर्षको उपाधि वान आरजेआरले जितेको छ। अल्डरसटमा हिजो भएको फाइनलमा क्युजिएसमाथि 1-0 नतिजा निकालेर वान आरजेआरले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलम्यान दीपराज लिम्बूले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका गोलकर्ता लिम्बु
1: एकदमै खुसी लागिरहेको छ। यत्रो बेस्ट प्लेयर पनि जिते, साथसाथै म्यान अफ द म्याच पनि जित्न सफल भयो। 8-9 वर्ष भएको त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 वर्षपछि जित्न सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टप सेट ग्रुप चाहिँ, तर पनि हामी जसो तसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
0: नेपाल कपसँगै यो वर्ष ब्रिगेड बेलाका सबै गतिविधि सकिएका छन्। मेक्सिको सिटीमा हुने विश्वकपको प्री क्वार्टर फाइनल खेलमा उचाइ लगायत विषयमा चिन्ता नरहेको इङ्ल्यान्डका खेलाडीले बताएका छन्। इङ्ल्यान्ड राष्ट्रिय टोली र एस्टन भिल्लाका मिडफिल्डर मोर्गन रोजर्सले जस्तो सुकै चुनौतीका बीच खेलका लागि आतुर रहेको बताउनु भएको छ।
2: I'm expecting an unbelievable atmosphere. I'm expecting an occasion and one to remember for sure. I think the build-up and everything around it, the different obstacles to go over face, I think just adds to that adrenaline, that kind of excitement that I think we have as a team and the prospect of getting to a quarter-final of a World Cup.
0: कतिपयले मेक्सिको सिटीमा रहेको एस्टेका रङ्गशालालाई जीर्ण मैदान पनि भनेका छन्। समुद्री सतहबाट 2,240 मिटर उचाइ रहेको मेक्सिको सिटी काठमाडौँभन्दा पनि उचो स्थानमा रहेका कारण खेलाडीलाई चुनौती हुन सक्ने भनिएको छ। डोल्पा जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा हिरो सहितको बाढीमा पुरिँदा स्थानीय आनन्द विकको मृत्यु भएको छ। 6 जना घाइते भएका छन्। 50 मध्य दशकको उमेर रहेकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा मृत्यु भएको हो। घाइते हुने 4 जना विक परिवारकै रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिनुभएको छ। बाढीबाट 1 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ। काठमाडौँमा क्रियाशील मिडिया सम्पादकहरूले ललितपुरमा वृहत पदयात्रा गरेका छन्। सम्पादक समाज नेपालले जिम्मेवार पत्रकारिताको नारासहित भट्टीडाँडा राडार क्षेत्र तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म पैदल यात्रा गरेको हो। पदयात्रामा सहभागी सम्पादक रामहरि कार्की
3: गोदावरी नगरपालिकाले पनि विभिन्न पर्यटन सम्भावनाको लागि अध्ययन अनुसन्धान गरिरहेको छ। यसमा चाहिँ पत्रकार महासङ्घले पनि विभिन्न कार्यक्रमहरू गरिरहेको छ। पर्यटन प्रबन्धनमा पत्रकारको भूमिका के हुनसक्छ त भनेर चाहिँ यहाँको ऐतिहासिक ठाउँको बारेमा चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै पनि आज अस्ति भर्खरै पनि पत्रकार महासङ्घ जिल्ला समन्वय समितिले ललितपुरका चाहिँ पर्यटन सम्भावना युक्त दक्षिण ललितपुरका कोन्दोसुम माङकाल र चाहिँ बागमती गाउँपालिकाको हामीले तीर्थयात्रा पनि गरेका थियौँ।
0: अर्का पत्रकार श्याम डोटेलका अनुसार ओझेलमा परेका विषय सञ्चार माध्यममा ल्याउनु यात्राको मुख्य उद्देश्य हो।
4: कतिपय कुराहरू ओझेलमा परेका हुन्छन्, ती कुराहरूलाई पनि अगाडि लिएर आउने र वातावरण संरक्षणमा पनि एउटा सञ्चारकर्मीहरूको भूमिकालाई पनि अलिकति प्रचार उन्मुख पनि होस् र स्थानीय समुदायमा त्यसको सन्देश पनि जाओस् भन्नेले हामीले विभिन्न ठाउँमा चाहिँ नि वर्षको एकचोटि यो नियमित कार्यक्रम नै हो सम्पादक समाज नेपालको। हामीले चाहिँ जर्नु हाइक भन्छौँ पत्रकार पदयात्रा, यसमा पत्रकार साथीहरू सम्म हुनुहुन्छ र उहाँहरूलाई त्यो ठाउँको देखाउने हेराउने र त्यहाँको स्थानीय समुदायका कुराहरू चाहिँ सुन्न लगाउने।
0: 100 हाराहारी सम्पादक सहभागी टोलीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूले स्वागत गरेका थिए। गोर्खाको 4 सामुदायिक वन समूहले वन जङ्गलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ।
5: शहीद लखन गाउँपालिका 1 राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोहीवडाको बाघ पानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेको हो। गोरखा नगरपालिका 8 लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा 5 कलुवा गैरा आँप गैरा कुटमेरे सामुदायिक वन तथा उपभोक्ता समूह यो काममा जुटेको छ। डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरू पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेका हुन्। कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिष्य लम्सालले बताउनु भएको छ। यस्तै वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उहाँले बताउनु भएको छ। कार्यक्रम अन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पात पतिङ्गरहरू संकलन गर्छ। संकलन भएका सामग्रीलाई 5-8 फिट चौडाइ र 3-5 फिट उचाइको लामो तह बनाएर खुला ठाउँमा जम्मा गरिन्छ। मल बन्नका लागि उपयुक्त विधि तथा प्रक्रिया पुर्याएर 8-12 हप्ताभित्र उच्च गुणस्तरको प्राङ्गारिक मल तयार हुने डिभिजन वन कार्यालय गोर्खाका प्रमुख मदन मोहन शालिङले बताउनु भएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

રેડિયો

0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका नाममा अपरिचितहरूले विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ। ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेल मार्फत कानुनी कारवाहीको डर देखाएको खुलेको हो। कानुनी कारवाही हुनबाट बच्ने हो भने तुरन्त सन्देशको जवाब दिने नभए अदालतमा मुद्दा दायर गर्ने धम्की दिँदै सन्देश पठाएको पाएको भन्दै विश्वास नगर्न ब्युरोले आग्रह गरेको छ। सिआइबीले यस्ता सन्देशहरू अनाधिकृत रहेको स्पष्ट गर्दै ती इमेल ब्युरो वा ब्युरो प्रमुखबाट नपठाइएको जनाएको छ। यस्ता भ्रामक तथा अफवाहपूर्ण इमेलमा विश्वास नगर्न र प्राप्त भएमा त्यसको आधारमा कुनै प्रतिक्रिया नजनाउन ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको छ। घटना सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको एसएसपी अनुपम शमशेर जबराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। चितवनको भरतपुर 23 बेलहट्टामा हात्तीको आक्रमणमा परि आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटेक र उहाँका 4 वर्षीय छोरा भरतको मृत्यु भएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको थियो। आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ। यो आक्रमणमा ध्रुव हात्ती संलग्न रहेको जनाइएको छ। विश्वकप फुटबलमा फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा भेट्ने भएका छन्। अन्तिम 16 खेलमा आफ्ना खेल जित्दै दुवै टोली अन्तिम 8 पुगेका हुन्। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 हराउँदा मोरक्कोले सहआयोजक क्यानाडालाई 3-0 पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा फ्रान्सको जितमा किलियन एम्बापेले 70 मिनटमा गरेको पेनाल्टी गोल निर्णायक रहेको हो। फ्रान्सका डिजायर डुमाथि पोल्यान्डका खेलाडीले गोल रोक्न खोजेपछि रेफ्री इल्गिज तान्तासेभले दिएको पेनाल्टी नै फ्रान्सका लागि निर्णायक गोल बन्न पुगेको हो।
1: After the off-field review, number 8 of defender Tric, attacker player inside the penalty area. Decision is penalty.
2: So the decision is penalty. And this to give France the lead.
0: France र मोरक्को बीचको क्वार्टर फाइनल खेल आगामी शुक्रबार हुनेछ। अन्तिम 16 अन्य खेलमा भोलि बिहान पर्ने 2 बजे ब्राजिल र नर्वे आम्ने सामने हुनेछन्। बिहान पाउने 6 बजे इङ्ल्यान्डले सहआयोजक मेक्सिकोसँग उसकै घरेलु मैदानमा खेल्नुपर्नेछ। अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी बढेको छ।
3: लालबन्दी नगरपालिका 1 नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार विगत भन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको हो। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको 3 हप्तासम्म 305 सर्पले टसेर उपचारका लागि केन्द्रमा आएका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो। दैनिक 3-7 सर्पले टसेका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनु भएको छ। उपचार केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको फागुन 17, चैत्रमा 47, वैशाखमा 65, जेठमा 85 र असारको 3 हप्ता सकिने लाग्दा 91 सर्पले डसेको छ। यसमध्ये विषालु कमन करेतले डसेका 3 उपचारका लागि जनकपुर रेफर गरिएको स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। बाँकी सबैको केन्द्रमा उपचार भएको छ। उपचारका लागि आउने मध्ये 5-7% बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ भने 15-20% सुक्खा दसाई तथा 73-80% सत्सम्म दसैँको शङ्का लागेका र विष नभएका सर्पको दसैँको बिरामी आउने गरेका स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। अझै पनि समाजमा सर्पले टसेका बिरामीको झारफुकबाट विष छार्ने विश्वासमा बिरामीको ज्यान जाने गरेको भन्दै त्यसो नगर्न विज्ञहरूले सुझाव पनि दिएका छन्।
0: युक्रेनले सेन्ट पिटर्सबर्ग र नजिकका क्षेत्रमा युक्रेनले गरेको हमला ड्रोन हमलाको जवाब नदिइकन बस्न नसक्ने चेतावनी रुसले दिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको आम्दानीको मुख्य संरचना तेल भण्डारण केन्द्र र फौजी बन्दरगाहमा हमला गरिएको बताउनु भएको छ। बीबीसीका जेम्स ल्यान्डालले युक्रेनको सम्भावित रणनीति वर्णन गर्नुभएको छ।
4: Ukraine clearly seems determined to keep the pressure up because it knows that it's beginning to bite. And you now have Russia, one of the biggest oil producers in the world, actually now having to contemplate importing refined fuel because it simply hasn't got enough itself because of so many Ukrainian attacks. The Russian war machine has a substantial amount of fuel in reserves, but the reason why Ukraine is striking oil refineries in St. Petersburg and elsewhere is to basically bring the war home to Russian people and hope that that puts political pressure on the Kremlin and Vladimir Putin.
0: र मेक्सिको सिटीमा हुने विश्वकपको प्री क्वार्टर फाइनल खेलमा उचाइ लगायतका विषयमा चिन्ता नरहेको इङ्ल्यान्डका खेलाडीले बताएका छन्।
5: नमस्कार। BFBS Gurkha Radio.

0: जेएनजी विद्रोहकालीन घटनाको मुद्दा अघि बढाउन महान्यायाधिवक्ताको कार्यालयले देशभर पत्राचार गरेको छ। शुक्रबार कार्यालयका सहन्यायाधिवक्ता विश्वास तिमल सिन्हाले सरकारी वकिल कार्यालयहरूमा जारी गरेको पत्रमा जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न भनिएको छ। एएसआर 18 गतेको निर्णय बमोजिम आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। जेएनजी विद्रोहकालीन घटनामा लगाइएका फौजदारी अभियोग फिर्ता गर्ने विषयमा अध्ययन भइरहेकाले तत्काललाई अभियोग फिर्ता गर्न पत्राचार गरिएको हो। पहिरो झरेपछि बझाङ, रुकुम पश्चिम, म्याग्दी, सिन्धुपाल्चोक, मकवानपुरमा मुख्य सडक बन्द भएका छन्। मनसुनी वर्षाका कारण बझाङको जाले बेगरमा पहिरो झर्दा जय पृथ्वी राजमार्ग बन्द भएको हो। जाजरको डोल्पा जोड्ने भेरी करिडोर अन्तर्गत रुकुम पश्चिममा पर्ने रिजेकाड खोलामा बाढीले अवरोध गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। म्याग्दीको बैसारीमा पहिरो जाँदा बेनी छमसुम सडकमा आवत जावत बन्द भएको छ। सिन्धुपाल्चोकको कुदारीमा पहिरोले अरणीको राजमार्ग तथा मकवानपुरको ला महालक्ष्मीमा मर्मतका लागि कुरेखानी काठमाडौँ जोड्ने सडक एक महिना बन्द गरिएको छ। डोल्पा जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा हिलोसहितको बाढीमा पुरिन्दा स्थानीय आनन्द बिकको मृत्यु भएको छ। 6 घाइते भएका छन्। 50 मध्य दशक उमेर रहेकी बिकलाई उद्धारकारी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा मृत्यु भएको हो। घाइते हुने 4 बिक परिवारकै रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिनुभएको छ। बाढीबाट 1 पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ। खोटाङको बराहापोखरी 6 वडा अध्यक्ष दुर्गाबहादुर राईले राष्ट्रियसँगै मौरी पालन तथा आधुनिक घर निर्माणलाई समानान्तर अघि बढाउन सफल देखिनु भएको छ। वडाध्यक्ष राईका डाँडा गाउँ मौरी पालन तथा महाप्रशोधन उद्योगमा हाल 18 आधुनिक घरमा मौरी छन्। भूकम्पपछिको पुनर्निर्माण र बसाइ सराईका कारण परम्परागत मौरी पालनमा चुनौती रहे पनि सफल देखिएको उहाँको भनाइ छ।
1: प्रत्येक घरमा नै हुन्छ यो मौरी त अब लोकल जातको अब किन अहिले त झन् परम्परागत घरहरू विस्थापन भयो होइन जस्तै माटाको घरहरू होइन यो माटाको घरहरू हुँदाखेरि चाहिँ यो भूकम्प आउनुभन्दा अगाडि चाहिँ मौरी धेरै नै थिए किनभने माटोको घरमा त्यो खोपाहरू हुन्थ्यो त्यो प्रत्येक खोपाहरूमा प्रायः हुन्थ्यो तर पनि अब भूकम्पले गर्दाखेरि अब मावटेमा मात्रै अब 96 घरहरू भूकम्पबाट नयाँ निर्माण भयो क्या त्यसले गर्दाखेरि अब त्यसले पनि अलिकति कम चाहिँ गराएको छ। अब घरमा भएको खोपामा त अब आइराख्ने नि त अब मान्छेले अब नि धोत्राहरू बनाउनलाई चाहिँ अब कतिले अब चाहनेले धोत्राहरू बनाउँछन् नचाहनेले बनाउँदैन त्यही भएर अलिकति कम भएको जस्तो चाहिँ मलाई चाहिँ भएको छ।
0: मौरीको आधुनिक घर बिक्रीबाट मात्रै वार्षिक 8-10 लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनु भएको छ। नारायणगढ पुटोल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदर जस्ता वन्यजन्तु वारपार गर्ने पुल बनाइएको छ। वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन गैंडाकोटका पितौतीमा ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनु भएको छ। बाँदर लङ्गुर लगायत रुखबाट रुखमा आवाजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारी साधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल बनाइएको उहाँको भनाइ छ। सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणका लागि क्यानोपी ब्रिज बनाइएको इन्जिनियर खनालको भनाइ छ। झापामा आर्थिक वर्ष 82-83 761,432 मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।
2: बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी 6 प्रकारका 761,432.78 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभएको छ। सो अवधिमा चैते धान 89,655 मेट्रिक टन, बर्खे धान 3,77,534 मेट्रिक टन, मकै 2,83,187 मेट्रिक टन, कोदो 869 मेट्रिक टन उत्पादन भएको छ। फापर 3,758 मेट्रिक टन, गहुँ 6,419 मेट्रिक टन र जौ 8.1 मेट्रिक टन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभएको हो। पछिल्लो 3 यता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ। आर्थिक वर्ष 2080-81 143,815 हेक्टरमा बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ खेती गरिएको थियो, जसमा यी 6 प्रकारका खाद्यान्न 8,63,238 मेट्रिक टन उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष 2081-82 145,326 हेक्टरमा 852,208 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र छापाको खाद्यान्न बालीहरूको तथ्याङ्क विवरणमा उल्लेख छ। यता चालू

0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका नाममा अपरिचितहरूले विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ। ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेल मार्फत कानूनी कार्यवाहीको डर देखाएको हुलाएको हो। कानूनी कार्यवाही हुनबाट बस्ने हो भने तुरन्त सन्देशको जवाफ दिन नभए अदालतमा मुद्दा दायर गर्न धम्की दिँदै सन्देश पठाएको अदालतमा मुद्दा दायर गर्ने धम्की दिँदै सन्देश पठाएको पाइएको भन्दै विश्वास नगर्न ब्युरोले आग्रह गरेको छ। सीआईबीले यस्ता सन्देशहरू अनधिकृत रहेको स्पष्ट पार्दै ती इमेलहरू ब्युरो वा ब्युरो प्रमुखबाट नपठाइएको जनाएको छ। यस्ता भ्रामक तथा अपभावपूर्ण इमेलहरूमा विश्वास नगर्न र प्राप्त भएमा यसको आधारमा कुनै प्रतिक्रिया नजनाउन ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको छ। घटना सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको एसएसपी अनुपम शमशेर जबराले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्य नजर गर्दै कालो पत्रेको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाइ छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूरा पूर्ण रूपमा पालना भएमा यो ढलान 30-40 वर्षसम्म टिक्ने सवारी साधन आवत जावत गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो। काठमाडौँमा क्रियाशील मीडिया सम्पादकहरूले ललितपुरमा वृहत पदयात्रा गरेका छन्। सम्पादक समाज नेपालले जिम्मेवार पत्रकारिताको नारा सहित भट्टेडाँडा राडार क्षेत्र तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म पदयात्रा गरेको हो। पदयात्रामा सहभागी सम्पादक रामहरि कार्की।
1: गोदावरी नगरपालिकाले पनि विभिन्न पर्यटन सम्भावनाको लागि अध्ययन अनुसन्धान गरिरहेको छ। यसमा चाहिँ पत्रकार महासंघले पनि विभिन्न कार्यक्रमहरू गरिरहेको छ। पर्यटन प्रबन्धनमा पत्रकारको भूमिका के हुनसक्छ त भनेर चाहिँ यहाँको ऐतिहासिक ठाउँको बारेमा चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै पनि आज अस्ति भर्खरै पनि पत्रकार महासंघ जिल्ला समन्वय समितिले ललितपुरका चाहिँ पर्यटन सम्भावना युक्त दक्षिण ललितपुरका कोन्दोसोम माङकाल र चाहिँ बागमती गाउँपालिकाको हामीले तीर्थयात्रा पनि गरेका थियौँ र ती विभिन्न किसिमका भ्रमणहरू पनि गरेका थियौँ।
0: अर्का पत्रकार श्याम डोटेलका अनुसार ओझेलमा परेका विषय सञ्चार माध्यममा ल्याउनु यात्राको मुख्य उद्देश्य हो।
2: कतिपय कुराहरू ओझेलमा परेका हुन्छन्, ती कुराहरूलाई पनि अगाडि लिएर आउने र वातावरण संरक्षणमा पनि एउटा सञ्चारकर्मीहरूको भूमिकालाई पनि अलिकति प्रचार उन्मुख पनि होस् र स्थानीय समुदायमा त्यसको सन्देश पनि जाओस् भन्नेले हामीले विभिन्न ठाउँमा चाहिँ वर्षको एकचोटि यो नियमित कार्यक्रम नै हो सम्पादक समाज नेपालको। हामीले चाहिँ जर्नु हाइक भन्छौँ पत्रकार पदयात्रा, यसमा पत्रकार साथीहरू सम्मान हुनेछ र उहाँहरूलाई त्यो ठाउँको देखाउने हेराउने र त्यहाँको स्थानीय समुदायका कुराहरू चाहिँ सुन्न लगाउने।
0: 100 हाराहारी सम्पादक सहभागी टोलीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूले स्वागत गरेका थिए। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले 100 दिनमा 75 वटा काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 वटा कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएका मन्त्रालयले जनाएको छ। यसै गरी 25 जना शहीदका परिवारका 41 जनालाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख छ। यस्तै यो अवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणका लागि कर्णाली विद्युतीकरण आयोजना मार्फत वितरण लाइन विस्तार कार्यको बोलपत्र आह्वान गरिएको छ। यस्तै चालू आर्थिक वर्षमा हालसम्म 32% बेरुजु फर्स्योट लगायतका काम गरिएको मन्त्रालयले जनाएको छ। फ्रान्सका कप्तान किलियन एम्बापे फिफा विश्वकप 2026 गोल्डन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भन्दा अगाडि देखिनु भएको छ। जारी विश्वकपमा मेस्सी र एम्बापेको हालसम्म गोल संख्या 7-7 भए पनि एम्बापे असिस्ट गोलको आधारमा मेस्सी भन्दा अघि हुनुहुन्छ। एम्बापेकै निर्णायक एक गोलको मद्दतमा पाराग्वेलाई हराउँदै फ्रान्स जारी विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
3: यो

0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले सरकारी विज्ञापन निजी मिडियामा नदिएको निर्णयको बचाउ गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री तिमिर सिन्हाले सरकारले दिएको रकम मिडियामा नपुगेका कारण वितरण रोकिएको प्रश्न पार्नु भएको हो।
1: 50-60-65% भन्दा बढी रकम चाहिँ त्यो बिचौलियाहरूको खल्तीमा गएको भनेर समाचार ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गर्यो कि गरेन? ती बिचौलियाहरू श्रमजीवी पत्रकार हुन्। सरकारले 5-6 अर्ब खर्च गरेको सबै संचार माध्यम र तपाईँको श्रमजीवी पत्रकारको हातमा पुग्नु पर्छ भनेर तपाईँहरूले त्यसरी आन्दोलन गरिदिएको भएदेखि दोस्रो चरणको आन्दोलनमा पनि मेरो तपाईँलाई साथ हुन्थ्यो। त्यो कुरा किन गम्भीरतासहित आउन सकेन?
0: मन्त्री तिमल सिन्हाका अनुसार सरकारले दिएको कोषले बचेका मिडियाले सरकारकै आलोचना नगर्लान् भनेर निजी मिडियालाई दिएको रकम रोकिएको तर्क समेत गर्नुभएको छ।
1: मलाई के लाग्छ भने लोकतन्त्रलाई भाइब्रेन्ट बनाउनको लागि मिडिया बलियो हुनुपर्छ, तर सरकारले मात्रै बचाएको मिडियाले बलियो रूपमा सरकारलाई खबरदारी पनि गर्न सक्दैन। तपाईँहरू यो कुरामा मेरो हिसाबमा एउटै बिन्दुमा आउनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ।
0: नेपाल कप फुटबलमा यो वर्षको उपाधि वान अर्जियाले जितेको छ। अल्डरसटमा हिजो भएको फाइनलमा क्युजिएसमाथि 1-0 नतिजा निकालेर वान अर्जियाले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलम्यान दीपराज लिम्बुले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका कोलकाता लिम्बु
2: एकदमै खुसी लागिरहेको छ। यत्रो बेस्ट प्लेयर पनि जिते, साथसाथै म्यान अफ द म्याच पनि जित्नु सफल भयो। 8-9 वर्ष भएको त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 वर्षपछि जित्नु सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टफ थियो ग्रुप चाहिँ, तर पनि हामी जसो तसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
0: नेपाल कपसँगै यो वर्ष ब्रिगेड बेलाका सबै गतिविधि सकिएका छन्। जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार 70 ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारतबीचको महत्त्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ। गोर्खाको 4 सामुदायिक वन समूहले वन जङ्गलमा कुहिएर खेर गएको पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ।
3: शहीद लखन गाउँपालिका 1 राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बाघ पानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेको हो। गोरखा नगरपालिका 8 लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा 5 कलुवा गैरा आँप गैरा कुटमिरे सामुदायिक वन तथा उपभोक्ता समूह यो काममा जुटेको छ। डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वन पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेका हुन्। कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिशिर लम्सालले बताउनु भएको छ।
0: मेक्सिको सिटीमा हुने विश्वकपको प्री क्वार्टर फाइनल खेलमा उचाइ लगायत विषयमा चिन्ता नरहेको इङ्ल्यान्डका खेलाडीले बताएका छन्। इङ्ल्यान्ड राष्ट्रिय टोली र एस्टन भिल्लाका मिडफिल्डर मोर्गान रोजर्सले जस्तोसुकै चुनौतीका बीच खेल्नका लागि आतुर रहेको बताउनु भएको छ।
4: I'm expecting an unbelievable atmosphere, I'm expecting an occasion and one to remember for sure. I think the build-up and everything around it, the different obstacles to go over face, I think just adds to that adrenaline, that kind of excitement that I think we have as a team and the prospect of getting to a quarter-final of a World Cup.
0: कतिपयले मेक्सिको सिटीमा रहेको एस्टेका रङ्गशालालाई जीर्ण मैदान पनि भनेका छन्। समुद्री सतहबाट 2,240 मिटर उचाइ रहेको मेक्सिको सिटी काठमाडौँभन्दा पनि उचो स्थानमा रहेका कारण खेलाडीलाई चुनौती हुन सक्ने भनिएको छ। र सेन्ट पिटर्सबर्ग र नजिकका क्षेत्रमा युक्रेनले गरेको ड्रोन हमलाको जवाब नदिइकन बस्न नसक्ने चेतावनी रुसले दिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको आम्दानीको मुख्य संरचना तेल भण्डारण केन्द्र र फौजी बन्दरगाहमा हमला गरिएको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म

0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 100 दिनमा 75 वटा काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 वटा कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएका मन्त्रालयले जनाएको छ। यसै गरी 25 जना सहितका परिवारका 41 जनालाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख छ। यस्तै यस अवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणका लागि कर्णाली विद्युतीकरण आयोजना मार्फत वितरण लाइन विस्तार कार्यको भूलपत्र आह्वान गरिएको छ। यस्तै चालू आर्थिक वर्षमा हालसम्म 32% बेरोजु फरछोट गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीगण्डकी करिडोर अन्तर्गत गोरोला सड़कलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने बताउनु भएको छ। आज मुस्ताङमा आयोजित पर्यटन क्षेत्रको विकास र प्रवर्धन सम्बन्धी छलफलमा उहाँले कालीगण्डकी करिडोरको दक्षिणको भैरवादेखि उत्तरको कोरलासम्मको सड़कलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना रहेको बताउनु भएको हो। आर्थिक समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले मुस्ताङ डोल्पा सड़कलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। मन्त्री पौडेलले मुक्तिनाथ जाँदा लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गइरहेकाले पर्यटक टाइम कार्ड लागू गर्न सरोकारवाला निकायलाई सुझाव दिनुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
1: दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालो पत्रीको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाइ छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान 30-40 वर्षसम्म टिक्ने सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभएको छ। दैनिक 12-20 हजारसम्म सवारी साधन आवत जावत गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो।
0: दक्षिण कोरियामा मेन पावर मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। दक्षिण कोरियालाई E7 भिसा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुल्ला भएको हो। उच्च अदालत पाटनले विभिन्न समस्या समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो। मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियाको E7 भिसामा जाने नेपाली सिपयुक्त श्रमिकका कागजात प्रमाणीकरण लगायत आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ। महाशाखाको पत्रमा मन्त्रालयको 15 असारको निर्णय अनुसार आवश्यक प्रक्रिया अगाडि बढ़ाउन आग्रह गरिएको उल्लेख छ। पत्रमा यसअघि मन्त्रालयबाट निर्देशन माग गरिएको विषय नेपालमा रहेको कोरियाको दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले जारी गरेका आदेशहरूको आधारमा E7 भिसामा श्रमिक पठाउने प्रक्रिया अघि बढ़ाइएको जनाइएको छ। यो सँगै वैदेशिक रोजगार ऐन 2064 तथा प्रचलित कानून बमोजिम म्यान पावर कम्पनी मार्फत दक्षिण कोरियामा सिपयुक्त श्रमिक पठाउने बाटो औपचारिक रूपमा खुलेको छ। डोल्पा जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा हिलो सहितको बाढ़ीमा पुरिँदा स्थानीय आनन्दा विकको मृत्यु भएको छ। 6 जना घाइते भएका छन्। 50 को मध्य दशक उमेर रहेकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याङकोट लैजाने क्रममा मृत्यु भएको हो। घाइते हुने 4 जना विक परिवारकै रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पद्म रावलले जानकारी दिनुभएको छ। बाढ़ीबाट 1 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ। आज सुन चाँदीको भाव सामान्य घटेको छ। आज सुनको भाव तोलामा 400 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,90,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,700 रूपियाँ रहेको थियो। शुक्रबार सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदी तोलामा 10 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,605 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: PFB.

0: सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको किर्तिपुरको विद्यालयको करिब 11 करोड़ रुपियाँ अपचलन प्रकरणमा दुईजना पक्राउ परेका छन्। विद्यालयमा आर्थिक हिनामिना भएको आरोपमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरूङ र उनका निकटस्थ लीला लामा पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले आर्थिक हिनामिना भएको भन्दै कारवाहीका लागि काठमाडौँ परिसरलाई पत्र लेखेको थियो। त्यसपछि परिसरको टोलीले उनीहरूलाई पक्रेको हो। उनीहरूमाथि अनुसन्धान अघि बढ़ाइएको छ। सशस्त्र विद्यालयको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ। यो प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनमा तानिएका छन्। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ। पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार गरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यस्तै छलफलमा पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याज दर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ। म्याग्दीका किसानहरूलाई घाँसका 20,000 बिरूवा वितरण गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयको म्याग्दी बेनीमा रहेको नर्सरीमा उत्पादन भएका बहुवर्षीय डाले घाँसका बिरूवाहरू निशुल्क वितरण गरिएको हो। यो वर्ष म्याग्दीमा राई, खन्यु र निमारो जातका 20,000 बिरूवा वितरण गरिएको कार्यालयका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भु कुमार मिश्रले जानकारी दिनुभयो।
1: हाम्रो कार्यक्षेत्र चाहिँ 5 वटा जिल्ला हो, धौलागिरीको 4 वटा, पर्वत र स्याङ्जा। र हाम्रो यो वर्ष चाहिँ वार्षिक कार्यक्रमको लक्ष्य अनुसार जम्मा 50,000 बिरुवा उत्पादन गर्नुपर्ने थियो डाले घाँसका। त्यस अन्तर्गत चाहिँ हामीले स्याङ्जामा 15,000 उमारेछौँ यस्तै डाले घाँसका बिरुवाहरू, पर्वतमा चाहिँ 15,000 र यहाँ चाहिँ 20,000। र स्याङ्जामा चाहिँ हाम्रो 16 गतेबाट वितरण भयो भने पर्वतमा 15 गतेबाट सुरु गरियो। म्याग्दीमा चाहिँ 20 गतेबाट हामी सुरु गर्दैछौँ डाले घाँसका बिरुवाहरू। गाई वस्तु पालन गर्नेलाई चाहिँ हुने भएको घाँस हुने भयो डाले घाँस, प्लस चाहिँ अब भिरपाखोहरूमा लगाउँदाखेरि भू संरक्षण पनि हुने भयो होइन। र यसलाई रोप्दाखेरि हामीले त अलिकति सुक्खा ठाउँमा होइन, अलिक त्यो चिस्यान भएको ठाउँमा होइन, जहाँ चाहिँ अलिक चिस्यान हुन्छ, माटो चाहिँ अलिक मलिलो हुन्छ, त्यो ठाउँमा रोप्नुभयो भने मनग्गे चाहिँ यसबाट घाँस चाहिँ प्राप्त गर्न सकिन्छ।
0: जयनगर बर्दिवास 18 किलोमिटर रेल मार्ग निर्माणले गति लिएको छ।
2: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार महत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
0: नेपालको फुटबलमा यो वर्षको उपाधि वान आरजीआरले जितेको छ। अन्डर सर्टमा हिजो भएको फाइनलमा क्युजीएसमाथि 1-0 नतिजा निकालेर वान आरजीआरले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलमेन दीपराज लिम्बुले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका गोलकर्ता लिम्बु
3: एकदमै खुसी लागिरहेको छ। बेस्ट प्लेयर पनि जितेँ, साथसाथै म्यान अफ द म्याच पनि जित्न सफल भयो। म 8-9 वर्ष भएको त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 वर्षपछि जित्नु सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टप फेट ग्रुप चाहिँ, तर पनि हामी जसोतसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
0: नेपाल कपसँगै यो वर्ष ब्रिगेड भेलाका सबै गतिविधि सकिएका छन्। विश्वकप फुटबलमा फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा भिड्ने भएका छन्। अन्तिम 16 खेलमा आफ्ना खेल जित्दै दुवै टोली अन्तिम 8 पुगेका हुन्। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 हराउँदा मोरक्कोले सह आयोजक क्यानाडालाई 3-0 पराजित गरेको छ।

0: आइहाल्छु भने होइन मैले भने
1: आजको वाइफको डेथ भएको छ
0: के भन्नु
1: उहाँको लास्ट रोडकै छेउमा छ।

0: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा
1: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्याहरू छन् त, मुद्दाहरू छन्, कहाँ गएको छ, कति डेलिकेट छ, यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन, यो के पनि कुरालाई के पनि नबुझिकन यसलाई बडो हल्कासँग अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनुभएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थप दिएको छ, अर्कोले अर्को ढठोक दिएको छ, अर्कोले खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छ, त्यसमा ध्यान दिइराख्नु भएको छ।
0: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनुभयो।
1: हामीले अब्जर्भ गरेको कुरा के देख्यौँ 100 दिनमा भने यो सरकारलाई लाइफ भन्दा बढी उसलाई लाइफको चिन्ता भएको हामी पाउँछौँ। वास्तविक जीवन जीविकाको सवाल भन्दा पनि लोकप्रियताको कुरा, त्यो पनि यो भर्चुअल तालीको कुरा, यो चाहिँ सबैभन्दा बढी महत्त्वपूर्ण हो भन्ने रहेको पाउँछौँ।
0: प्रतिपक्षी दलहरूको बहिष्कारपछि लुम्बिनीप्रति सभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारूले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदपूर्ण रहेको आरोप लगाउनु भएको हो। प्रदेश सरकारले विपक्षी दलका सुझावलाई व्यवस्था गरेको, जनताको आवश्यकता सम्बोधन गर्न नसकेको उहाँको आरोप छ। थारूको धारणापछि सबै प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए। लगतै सभामुख तुलाराम घरती मगरले बैठक स्थगित गर्नुभएको हो। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच चारबुधे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको दुर्वे हात्तीले गए राति भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटी र उहाँका 4 वर्षका छोराको ज्यान गएको हो। घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। दुर्वे हात्तीले लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको छ। यो हात्तीको आक्रमणबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। 2069 सालमा मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, दुर्वे लगायतका जंगली भाले हात्ती छन्। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ। पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार गरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यस्तै छलफलमा पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालु असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142 जना अनिवार्य अवकाशमा गएका छन्। महानिर्देशक पोखरेलले सहसचिव, 33 उपसचिव, 29 शाखा अधिकृत र 79 सहायक स्तरका कर्मचारीले राजीनामा दिएको जानकारी दिनुभयो। राजीनामा दिनेको संख्या बढेसँगै पेन्सन व्यवस्थापनका लागि किताबखानालाई थप प्राविधिक र प्रशासनिक दबाव परेको महानिर्देशक पोखरेलले बताउनुभयो।
2: BFBS गोर्खा रेडियो हो।

0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई कमजोर पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सामर्थ्य लगाएको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड
1: माधवलाई र मलाई केही गर्न पर्दैन त्यो केपी ओलीले काफी थिए। केपी ओलीले यति खोजेको आउनु हाम्रो कहाँ छ कतिलाई फसाउने कसरी सिद्ध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालनजी छैन हामीलाई सिद्ध्याउने। तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकारीको कुरा पनि गरिराखेकै हुन्छौँ।
0: संयोजक प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ।
1: यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, तपाईँ हामी सबै एकचोटि फेरि झुर्मुराउनु पर्ने अवस्था आइरहेको छ। त्यो झुर्मुराउनको लागि मैले अहिले भने जस्तो गल्ती कहाँ भयो भन्दा हामीले बलवत् सङ्घर्ष विचार र रणनीतिलाई व्यवस्था गऱ्यौँ र कार्यनीति दिनदिनैकोमा रमायौँ र हामी बिग्रियौँ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको आज भएको अर्थ समितिको सरफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ।
2: मौद्रिक नीतिले चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने नि, यो अहिले रोजगारीलाई विदेश जानुपर्ने मान्य सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला, सायद हामीले पनि केही गर्नुपर्ने होला। तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ, नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा। यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ। त्यस कारणले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ। महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 3 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू समेत खट कांग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढ़ाएको छ। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढ़ेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढ़ेको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142 जना अनिवार्य अवकाशमा गएका छन्। महानिर्देशक पोखरेलले 5 सहसचिव, 33 उपसचिव, 29 शाखाधिकृत र 79 सहायक स्तरका कर्मचारीले राजीनामा दिएको जानकारी दिनुभयो। राजीनामा दिनेको संख्या बढ़ेसँगै पेन्सन व्यवस्थापनका लागि किताबखानालाई थप प्राविधिक र प्रशासनिक दबाव परेको महानिर्देशक पोखरेलको भनाई छ। म्याग्दीका किसानहरूलाई घाँसका 20,000 बिरूवा वितरण गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयको म्याग्दी बेनीमा रहेको नर्सरीमा उत्पादन भएका बहुवर्षीय डाले घाँसका बिरूवाहरू निशुल्क वितरण गरिएको हो।
3: हाम्रो कार्यक्षेत्र चाहिँ 5 जिल्ला हो, धौलागिरीको 4, मेघी, बागलुङ, पर्वत र स्याङ्जा। र हाम्रो यो वर्ष चाहिँ वार्षिक कार्यक्रमको लक्ष्य अनुसार जम्मा 50,000 बिरुवा उत्पादन गर्नुपर्ने थियो डाले घाँसका। त्यस अन्तर्गत चाहिँ हामीले स्याङ्जामा 15,000 उमारेछौँ यस्तै डाले घाँसका बिरुवाहरू, पर्वतमा चाहिँ 15,000 र यहाँ चाहिँ 20,000। र स्याङ्जामा चाहिँ हाम्रो 16 गतेबाट वितरण भयो भने पर्वतमा 15 गतेबाट सुरु गरियो।
4: अहिलेसम्मका खबर यति नै।

0: रोसी खोलामा नदीको बहाव बढेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चो खण्डमा सोमबारी आवागमन बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीले रोसी र दाप्चे खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएकोले सोमबारी होल्ड गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बीपी राजमार्गको चौकी डाँडा र घुमाउने खण्डमा क्षति पुगेकाले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको हो। डोल्पाको जगदुल्ला गाउँपालिका चार मौरे लेखमा आज दिउँसो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। जगदुल्ला माझ गाउँबाट जुम्लातर्फ जाँदै गरेको जीप सड़कबाट तल खस्दा त्रिपुरा सुन्दरी नगरपालिका आठका विष्णु थापाको ज्यान गएको हो। दुर्घटनामा चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेको बताउनु भएको छ। आज प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै घिमिरेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभयो।
1: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, यो विषय माननीयजीहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यून तहमा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैंकिङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही बैंकिङ प्रणालीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चय वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो। सभापतिज्यू,
0: बजारमा माग संकुचित भएकै कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र उद्योगहरूले नयाँ कर्मचारी भर्ना प्रविधिमा लगानी तथा व्यवसाय विस्तार गर्न समेत नसकेको उहाँले बताउनुभयो।
1: बजार मागमा आएको यही संकुचनका कारण निजी क्षेत्रले उद्योग व्यवसाय पूर्ण क्षमतामा नचलेको मात्र छैन, नयाँ कर्मचारी भर्ना प्रविधि लगानी इत्यादिमा समेत खर्च गर्न सक्ने अवस्थामा छैनन् उद्योगहरू। साथै लगानीको वातावरणमा सुधारका लागि नीतिगत स्थिरता, स्पष्टता, अनुमान योग्यताको अनुरोध गर्दै आएको निजी क्षेत्रले पछिल्लो वर्षमा सरकार तथा निकायहरूबाट अनपेक्षित नीतिगत झड्काहरूको सामना गर्नु परेकोले पनि कर्जाको माग उत्साहजनक नभएको अर्को तथ्य स्पष्ट गर्न चाहन्छु। बाह्य क्षेत्र स्वास्थ्य हुँदै गर्दा आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लय विमुख रहनुले हाम्रा राष्ट्रिय आकांक्षाहरू पूरा गर्न गाह्रो हुने हाम्रो बुझाइ छ, सीएनआईको बुझाइ छ।
0: चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच चार बुधे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको ध्रुवी हात्तीले गए राति भरतपुरते जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उहाँका 4 वर्षका छोराको ज्यान गएको हो। घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। ध्रुवी हात्तीले लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यो हात्तीको आक्रमणबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। 2069 सालमा मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवी लगायतका जंगली भाले हात्ती छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
2: दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालो पत्रेको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाई छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान 30-40 वर्षसम्म टिक्ने सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभएको छ। दैनिक 12-20 हजारसम्म सवारी साधन आवत जावत गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा
1: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्याहरू छन् त, मुद्दाहरू छन्, कहाँ गएको छ, कति डेलिकेट छ यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन, यो के पनि कुरालाई के पनि नबुझिकन यसलाई बडो हल्कासँग पहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनुभएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थपिदिएको छ, अर्कोले अर्को ढठोक दिएको छ, अर्कोले अर्को खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि, त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छैन, त्यसमा ध्यान दिइराख्नु भएको छैन।
0: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनुभयो। अहिले निजी क्षेत्रलाई तरासमा पारिएको भन्दै उहाँले मुलुकमा अहिले कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको बताउनुभयो।
1: तर यसले जसरी व्यवहारहरू गरेको छ नि, यो निजी क्षेत्रमा काम गरेको मान्छे भनिसकेपछि के भाष्य बनाएको छ भन्दाखेरि भने यो ठग हो, यसलाई मैले थुन्ने हो, यसलाई मैले बाँध्ने हो, चाहे त्यो निर्माण व्यवसाय होस्, चाहे त्यो ब्याङ्क जेसुकै होस्, अब यसले कस्तो अहिले पनि कुरा भयो, अहिले कस्तो वातावरण बनाएको छ भने व्यापक भएको वातावरण बनाएको छ, सबजना तर्सेको, सबको साथो गएको छ, यहाँ कोही यहाँ कोही नबोलिरहेको भयो, मैले म के यसो सोच मलाई के कुरामा लागिरहेको छ भने कोही मान्छे यहाँ नयाँ व्यवसाय सुरु गर्नेवाला छैन, अहिले कोही मान्छेले हिम्मत गरेर ब्याङ्कमा गएर कर्जा गरेर यहाँ नयाँ कुरा खोल्नेवाला छैन, न सानो आय भएको मान्छे, न मध्यम आय भएको मान्छे, न व्यापक रूपमा पुँजीको परिचालन गर्न सक्ने मान्छे, कहीँ पनि यो कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन।
0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ। महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 3 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। आज प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिषदका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ।
2: विगतमा पनि मौद्रिक नीतिले चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो, त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ, अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ, अथवा एउटा के छ भने नि, यो अहिले रोजगारीलाई विदेश जानुपर्ने माननीय सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ, त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला, सायद हामीले पनि केही गर्नुपर्ने होला, तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ, नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो, त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा, यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ, त्यस कारणले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
0: नेपाल उद्योग परिसंघका अध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकोले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभयो।
3: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, यो विषय माननीयज्यूहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यूनतममा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही बैङ्किङ प्रणालीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चय वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो सभापतिज्यू।
0: स सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयको फेरि बचाउ गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री तिमल सिन्हाले सरकारले दिएको रकम बिचौलियाले दुरूपयोग गरेकाले रोकिएको स्पष्ट पार्नु भएको हो।
4: 50-60-65% भन्दा बढी रकम चाहिँ त्यो बिचौलियाहरूको खल्तीमा गएको भनेर समाचार ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गर्यो कि गरेन? ती बिचौलियाहरू श्रमजीवी पत्रकार हुन्। सरकारले 5-6 अर्ब खर्च गरेको सबै संचार माध्यम र तपाईँको श्रमजीवी पत्रकारको हातमा पुग्नु पर्छ भनेर तपाईँहरूले त्यसरी आन्दोलन गरिदिएको भएदेखि दोस्रो चरणको आन्दोलनमा पनि मेरो तपाईँलाई साथ हुन्थ्यो। त्यो कुरा किन गम्भीरतासहित आउन सकेन?
0: मन्त्री तिमल सिन्हाका अनुसार सरकारले दिएको कोषले बचेका निजी मीडियाले सरकारकै आलोचना नगर्लान् भनेर रकम रोकिएको तर्क गर्नुभएको छ।
4: मलाई के लाग्छ भने लोकतन्त्रलाई भाइब्रेन्ट बनाउनको लागि मीडिया बलियो हुनुपर्छ, तर सरकारले मात्रै बचाएको मीडियाले बलियो रूपमा सरकारलाई खबरदारी पनि गर्न सक्दैन। तपाईँहरू यो कुरामा मेरो हिसाबमा एउटै बिन्दुमा आउनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 100 दिनमा 75 काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएका मन्त्रालयले जनाएको छ। यसै गरी 25 सहितका परिवारका 41 विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको विषय उल्लेख छ। रोसी खोलामा नदीको बहाव बढ़ेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा सवारी आवागमन बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीले रोसी र दाप्से खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएकोले सवारी होल्ड गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बीपी राजमार्गको चौकी डाँडा र घुमाउने खण्डमा क्षति पुगेकाले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको छ। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढ़ेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढ़ेको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 राजीनामा दिएको र 142 अनिवार्य अवकाशमा गएका छन्। अब खबर फटाफट।
5: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको सावा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिंगरबाट प्रांगारिक मल बनाउन शुरू। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई।
0: भेनेजुएलाका अधिकारीहरूले गत महिना 2 भूकम्पमा पनि मृत्यु हुनेको संख्या झनै 3,000 पुगेको बताएका छन्। गत 24 जूनमा भएको भूकम्पमा 40,000 भन्दा बढ़ी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुइएराबाट पठाउनु भएको रिपोर्ट।
6: सर्च एन्ड रेस्क्यू टीम्स इन नर्दन भेनेजुएला आर रनिङ अपरेशन्स टू एक्सट्राक्ट डेड बॉडीज फ्रम द रबल अफ कलाप्स्ड बिल्डिङ्स एज देयर इज नाउ बेरली एनी पॉसिबिलिटी अफ फाइन्डिङ सर्भाइभर्स। डिगर्स एन्ड हेवी मशीन्स are being used to clear the debris. Families who are worried that...
0: Namaskar.
7: Your BFBS Kulkar Radio.

0: रोशी खोलामा नदीको बहाव बढेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चो खण्डमा सवारी आवागमन बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीले रोशी र दाप्चे खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएकोले सवारी होल्ड गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बीपी राजमार्गको चौकी डाँडा र घुमाउने खण्डमा क्षति पुगेकाले तत्कालका लागि सबै सवारी साधनको आवागमन रोकिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई कमजोर पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सामर्थ्य लगाएको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड
1: माधवलाई र मलाई केही गर्न पर्दैन त्यो केपी ओलीले काफी थिए। केपी ओलीले यति खोजेको आउन हाम्रो कहाँ छ कतिलाई फसाउने कसरी सिद्ध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेन्द्री छैन हामीलाई सिद्ध्याउने। तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ।
0: संयोजक प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ।
1: यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, तपाईँ हामी सबै एकचोटि फेरि झुरमुराउन पर्ने अवस्था आइलागेको छ। त्यो झुरमुराउनको लागि मैले अहिले भने जस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग सङ्घर्ष विचार र रणनीतिलाई बेवास्ता गर्यौँ र कार्यनीति दिनदिनैकोमा रमायौँ र हामी बिग्रियौँ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। आज प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ।
2: चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने नि, यो अहिले रोजगारीलाई विदेश जानुपर्ने माननीय सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला सायद, हामीले पनि केही गर्नुपर्ने होला। तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा, यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ। त्यस कारणले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
0: नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकोले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभयो।
3: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, त्यो विषय माननीयज्यूहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यून तहमा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही ब्याङ्किङ प्रणालीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चय वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो सभापतिज्यू।
0: भेनेजुएलाका अधिकारीहरूले गत महिना दुईवटा भूकम्पमा पनि मृत्यु हुनेको संख्या झन्डै 3,000 पुगेको बताएका छन्। गत 24 जूनमा भएको भूकम्पमा 40,000 भन्दा बढ़ी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुइएरा
4: Surgeon rescue teams in northern Venezuela are running operations to extract dead bodies from the rubble of collapsed buildings, as there is now barely any possibility of finding survivors. Diggers and heavy machines are being used to clear the debris. Families who are worried that their loved ones might never be found are trying to dig through the rubble themselves using basic tools like pickaxes and spades, and in some cases, their bare hands.
5: यो PFBS गोर्खा रेडियो हो।

0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयको फेरि बचाव गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री तिमल सिन्हाले सरकारले दिएको रकम बिचौलियाले दुरूपयोग गरेकाले रोकिएको स्पष्ट पार्नुभएको हो।
1: 50-60-65% भन्दा बढी रकम चाहिँ त्यो बिचौलियाहरूको खल्तीमा गएको भनेर समाचार ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गर्यो कि गरेन? ती बिचौलियाहरू श्रमजीवी पत्रकार हुन्। सरकारले 5-6 अर्ब खर्च गरेको सबै संचार माध्यम र तपाईँको श्रमजीवी पत्रकारको हातमा पुग्नु पर्छ भनेर तपाईँहरूले त्यसरी आन्दोलन गरिदिएको भएदेखि दोस्रो चरणको आन्दोलनमा पनि मेरो तपाईँलाई साथ हुन्थ्यो। त्यो कुरा किन गम्भीरतासहित आउन सकेन?
0: मन्त्री तिमल सिन्हाका अनुसार सरकारले दिएको कोषले बचेका निजी मीडियाले सरकारकै आलोचना नगर्लान् भनेर रकम रोकिएको तर्क गर्नुभएको छ।
1: मलाई के लाग्छ भने लोकतन्त्रलाई भाइब्रेन्ट बनाउनको लागि मीडिया बलियो हुनुपर्छ, तर सरकारले मात्रै बचाएको मीडियाले बलियो रूपमा सरकारलाई खबरदारी पनि गर्न सक्दैन। तपाईँहरू यो कुरामा मेरो हिसाबमा एउटै बिन्दुमा आउनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ।
0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ। महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। कांग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ। म्याग्दीका किसानहरूलाई घाँसका 20,000 बिरूवा वितरण गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयको म्याग्दी बेनीमा रहेको नर्सरीमा उत्पादन भएका बहुवर्षीय डाले घाँसका बिरूवाहरू निशुल्क वितरण गरिएको हो। यो वर्ष म्याग्दीमा राई खन्यु र निमारो जातका 20,000 बिरूवा वितरण गरिएको कार्यालयका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भु कुमार मिश्रले जानकारी दिनुभएको छ।
2: हाम्रो कार्यक्षेत्र चाहिँ 5 जिल्ला हो, धौलागिरीको 4 म्याग्दी, बागलुङ, पर्वत र स्याङ्जा। हाम्रो यो वर्ष चाहिँ वार्षिक कार्यक्रमको लक्ष्य अनुसार जम्मा 50,000 बिरुवा उत्पादन गर्नुपर्ने थियो डाले घाँसका। त्यस अन्तर्गत चाहिँ हामीले स्याङ्जामा 15,000 उमारेछौँ यस्तै डाले घाँसका बिरुवाहरू, पर्वतमा चाहिँ 15,000 र यहाँ चाहिँ 20,000। र स्याङ्जामा चाहिँ हाम्रो 16 गतेबाट वितरण भयो भने पर्वतमा 15 गतेबाट सुरु गरियो, म्याग्दीमा चाहिँ 20 गतेबाट हामी सुरु गर्दैछौँ डाले घाँसका बिरुवाहरू। गाई वस्तु पालन गर्नेलाई चाहिँ हुने भयो घाँस हुने भयो डाले घाँस, प्लस चाहिँ अब भिर पाखोहरूमा लगाउँदाखेरि भू संरक्षण पनि हुने भयो होइन। र यसलाई रोप्दाखेरि हामीले त्यो अलिकति सुक्खा ठाउँमा होइन, अलिक त्यो चिस्यान भएको ठाउँमा होइन, जहाँ चाहिँ अलिक चिस्यान हुन्छ, माटो चाहिँ अलिक मलिलो हुन्छ, त्यो ठाउँमा रोप्नुभयो भने मनग्गे चाहिँ यसबाट घाँस चाहिँ प्राप्त गर्न सकिन्छ।
0: जयनगर बर्दिवास 18 किलोमिटर रेल मार्ग निर्माणले गति लिएको छ।
3: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार महत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 100 दिनमा 75 काम गरेको विवरण सार्वजनिक गरेको छ। सरकार गठन भएपछि मन्त्रालयले 75 कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरण या ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएको मन्त्रालयले जनाएको छ। यसै गरी 25 जना सहितका परिवारका 41 जनालाई विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको पनि उल्लेख गरेको छ। दक्षिण कोरियामा म्यान पावर मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। दक्षिण कोरियामा E7 भिसा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुला भएको हो। उच्च अदालत पार्टीले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले यसको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। खबर यति नै, नमस्कार।

0: नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा
1: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्याहरू छन् त, मुद्दाहरू छन्, कहाँ गएको छ, कति डेलिकेट छ यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन, यो के पनि कुरालाई के पनि नबुझिकन यसलाई बडो हल्कासँग अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनुभएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थप दिएको छ, अर्कोले अर्को थोप दिएको छ, अर्कोले अर्को खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि, त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छ, त्यसमा ध्यान दिइराख्नु भएको छ।
0: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनु भयो। अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको भन्दै उहाँले मुलुकमा कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको बताउनु भयो।
1: तर यसले जसरी व्यवहारहरू गरेको छ नि, यो निजी क्षेत्रमा काम गरेको मान्छे भनिसकेपछि के भाष्य बनाएको छ भन्दाखेरि भने यो ठग हो, यसलाई मैले थुन्ने हो, यसलाई मैले बाँध्ने हो, चाहे त्यो निर्माण व्यवसाय होस्, चाहे त्यो ब्याङ्क होस्, जेसुकै होस्, अब यसले कस्तो अहिले पनि कुरा भयो, अहिले कस्तो वातावरण बनाएको छ भने व्यापक भएको वातावरण बनाएको छ, सबजना तर्सेको, सबको साथो गएको छ, यहाँ कोही यहाँ कोही नबोलिरहेको भयो, मैले म के यसो मलाई के कुरामा लागिरहेको छ भने कोही मान्छे यहाँ नयाँ व्यवसाय सुरु गर्नेवाला छैन, अहिले कोही मान्छेले हिम्मत गरेर ब्याङ्कमा गएर कर्जा गरेर यहाँ नयाँ कुरा खोल्नेवाला छैन, न सानो आय भएको मान्छे, न मध्यम आय भएको मान्छे, न व्यापक रूपमा पुँजीको परिचालन गर्न सक्ने मान्छे, कहीँ पनि यो कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन।
0: प्रतिपक्षी दलहरूले मध्य प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्न माग गरेका छन्। जनता समाजवादी पार्टी नेपालको संसदीय दलले सरकारले ल्याएको बजेटलाई अव्यवहारिक, असन्तुलित, संहिताको मर्म विपरीत तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाएको हो।
2: जनमत पार्टी नेपाल र राप्रपा नेपालबाट हामी संयुक्त रूपले अहिले प्रस्तुत गरिएको प्रदेश सरकारबाट अब 83-84 को बजेट हामीले देखेका त्रुटि, हामीले विभिन्न किसिमका कमजोरी र यहाँसम्म कि बजेट ल्याउँदा ती समानुपातिक हिसाबले प्रदेशको 64 निर्वाचन क्षेत्रबाट समानुपातिक हिसाबले पर्नुपर्ने बजेट एकदमै आग्रह पूर्वाग्रह र यसरी बजेटको जुन क्लबिङ गरिएको छ, बजेट प्रस्तुत गरिएको छ, त्यसमा हाम्रो घोर असहमति छ, हामी कुनै पनि हालतले यसलाई स्वीकार गर्दैनौ।
0: दक्षिण कोरियामा म्यान पावर मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। दक्षिण कोरियामा E7 भिजा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुला भएको हो। उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ।
3: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवासम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। धनुषा र महोत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारत बीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
0: फ्रान्सका कप्तान किलियन एम्बापे फिफा विश्वकप 2026 गोल्डन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेसी भन्दा अघि देखिन भएको छ। जारी विश्वकपमा मेसी र एम्बापेको हालसम्म गोल संख्या 7-7 भए पनि एम्बापे असिस्ट गोलको आधारमा मेसी भन्दा अघि हुनुहुन्छ। एम्बापेकै निर्णायक एक गोलको मद्दतमा पाराग्वेलाई हराउँदै फ्रान्स जारी विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बिहान भएको प्री क्वार्टर फाइनल खेलमा पाराग्वेलाई 1-0 हराउँदै फ्रान्स विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। एम्बापेले जारी विश्वकपमा 5 खेलमा 7 गोल गरिसक्नु भएको छ। जारी खेलमा एम्बापेले आफ्नो टीमका लागि 2 गोलमा मद्दत समेत गर्नुभएको छ। मेसीको भने जारी विश्वकपमा असिस्ट गोल गरेको रिपोर्ट छैन। केप भर्डे विरूद्ध भएको खेलमा मेसीले 1 गोल गरेर जारी विश्वकपमा गोल संख्या 7 पुर्याएको छ।
4: यो पीएफबीएस गोर्खा रेडियो।

0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ।
1: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। कांग्रेसले 35 वर्ष मुनिका युवा पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भयो।
2: विगतमा पनि मौद्रिक नीतिले चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने, यो अहिले रोजगारीलाई विदेश जानुपर्ने मान्य सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला, सायद हामीले पनि केही गर्नुपर्ने होला। तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ, नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा। यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ। त्यस कारणले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
0: नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकाले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनु भयो।
3: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, यो विषय माननीयजीहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यूनतममा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही ब्याङ्किङ प्रणालीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चित वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो। सभापतिज्यू,
0: अब खबर फटाफट।
4: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना उपचारका लागि लालबन्दी एक नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साबा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर एक नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाड़ीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
0: असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभयो। उहाँका अनुसार चालू असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142 जना अनिवार्य अवकाशमा। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा

0: कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
1: विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सलाही, नुवाकोट र नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ। कांग्रेसले महाधिवेशनलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको हो। ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्ने र विद्युतीय मतदान मशिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको समितिका संयोजक अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम र अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। त्यस्तै निर्वाचन प्रक्रिया शुरू भइसकेपछि निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विद्यमान अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। वर्षा शुरू भएसँगै बिजुली उत्पादन बढ़ी भएर खेर गएको छ। उत्पादित बिजुलीको खपत र निर्यात बढ़ाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिक आवरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोड़ौं नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 4200 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 2200 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बंगलादेशमा गरी करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ। बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनु भयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्र चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि 30 बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैनन्। यसबाट दैनिक करोड़ रूपियाँ नोक्सानी बिहोर्नु पर्ने अवस्था आएको ऊर्जा उत्पादक बताउँछन्। तर प्राधिकरणको यो स्वीकार गर्न तयार छैन। वर्षा लागेसँगै पानी, बाढ़ी, पहिरो लगायतका विभिन्न समस्याले करिब 400 मेगावाट आयोजना बन्द हुने भएकाले पिक समयमा सरप्लस भए पनि खेर जाने अवस्था नरहेको प्राधिकरणको दावी छ।

0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
1: दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रीको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाइ छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान 30 देखि 40 वर्षसम्म टिक्ने सड़क विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभएको छ। दैनिक 12 देखि 20 हजारसम्म सवारी साधन आवत जावत गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो।
0: नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई कमजोर पार्न एमाले अध्यक्ष केपी ओलीले सबै सामर्थ्य लगाएको आरोप लगाउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड,
2: मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ, मानव जीवन मुद्दा लड्काएको छ पहिलेको सरकारले, प्रचण्डको पहिले 41 अरब छ दुबईमा भनिदिएर कता के हो के हो, केही भएको भए यो अहिलेको सरकारले गर्नु पर्दैन, भाजपाको सरकारले मानवलाई केही गर्नु पर्दैन।

0: भेनेजुएलाका अधिकारीहरूले गत महिना दुईवटा भूकम्पमा परिमृत्युहरूको संख्या झन्डै 3,000 पुगेको बताएका छन्। गत 24 जुनमा गएको भूकम्पमा 40,000 भन्दा बढी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुएराबाट पठाउनु भएको रिपोर्ट।
1: Search and rescue teams in northern Venezuela are running operations to extract dead bodies from the rubble of collapsed buildings, as there is now barely any possibility of finding survivors. Diggers and heavy machines are being used to clear the debris. Families who are worried that their loved ones might never be found are trying to dig through the rubble themselves using basic tools like pickaxes and spades, and in some cases, their bare hands. Basic infrastructure, including water and sewage lines in many parts of La Guaira, has been damaged, compounding the risk of the spread of disease.
0: अब खबर फटाफट।
2: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना, उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको सावा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिंगरबाट प्रांगारिक मल बनाउन शुरू। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाड़ीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
0: ऊर्जा मन्त्रालयले 100 दिनमा 75 काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएको मन्त्रालयले जनाएको छ। यसै गरी 25 जना शहीदका परिवारलाई 41 जनालाई विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको विषय पनि उल्लेख छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्ड्स जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले टोलीको विदाई गरेको हो। लीग 2 क्रिकेट श्रृंखला यही जुलाई 21 देखि 31 सम्म हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी। लीग 2 तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अङ्कसहित 3 र नामिबिया 22 अङ्कसहित 7 स्थानमा छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि अघि विगत केही दिनदेखि ठूलो संख्यामा सर्वसाधारण भेला भइरहेका छन्। अमेरिका र इजरायलको फेब्रुअरीमा भएको हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीर हाल तेहरानमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको राजकीय अन्त्येष्टि यात्रा बुधबार हुने तय भएको छ भने बिहिबार अन्तिम संस्कार गरिने कार्यक्रम छ। श्रद्धाञ्जली दिन भेला भएका मानिसमध्ये अमेरिकी हवाई आक्रमणमा विद्यालयमा ज्यान गुमाएका बालबालिकाका परिवारका सदस्यहरू पनि छन्।
3: My message is that the children were innocent. They didn't have any sins. Their only weapons were pencils and erasers. What was the crime they were killed for?
0: जेएनजी विद्रोहकालीन फौजदारी मुद्दा अघि नबढाउन महान्यायाधिवक्ताको कार्यालयले देशभर पत्राचार जारी गरेको छ। सहन्यायाधिवक्ता विश्वास तिमल सिन्हाले सरकारी वकिल कार्यालयमा जारी गरेको पत्रमा जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी स्थगित गर्न भनिएको हो। जेएनजी विद्रोहकालीन घटनामा लगाइएका फौजदारी अभियोग फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले तत्काललाई मुद्दा फिर्ता गर्न पत्राचार गरिएको छ। तिमल सिन्हाले गएको 18 गते भएको निर्णय अनुसार शुक्रबार गरेको पत्राचार सतहमा आएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका नाममा विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ। ब्यूरोले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेल मार्फत कानूनी कारवाहीको डर देखाएको।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा,
1: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्या छ, छन् त मुद्दाहरू छन्, कहाँ गएको छ, कति डेलिकेट छ यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन, यो के पनि कुरालाई के पनि नबुझिकन यसलाई बडो हल्कासँग अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनुभएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थप दिएको छ, अर्कोले अर्को ठोक दिएको छ, अर्कोले अर्को खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छ, त्यसमा ध्यान दिइराख्नु भएको छ।
0: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनु भयो। अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको भन्दै उहाँले मुलुकमा कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको बताउनु भयो।
1: तर यसले जसरी व्यवहारहरू गरेको छ नि, यो निजी क्षेत्रमा काम गरेको मान्छे भनिसकेपछि के भाष्य बनाएको छ भन्दाखेरि भने यो ठग हो, यसलाई मैले थुन्ने हो, यसलाई मैले बाँध्ने हो, चाहे त्यो निर्माण व्यवसाय होस्, चाहे त्यो ब्याङ्क होस्, जेसुकै होस्, अब यसले कस्तो अहिले पनि कुरा भयो, अहिले कस्तो वातावरण बनाएको छ भने व्यापक भएको वातावरण बनाएको छ, सबजना तर्स्यो, सबको साथो गएको छ, यहाँ कोही कोही नबोलिरहेको भयो, मैले म के यसो सोच मलाई के कुरामा लागिरहेको छ भने कोही मान्छे यहाँ नयाँ व्यवसाय सुरु गर्नेवाला छैन, अहिले कोही मान्छेले हिम्मत गरेर ब्याङ्कमा गएर कर्जा गरेर यहाँ नयाँ कुरा खोल्नेवाला छैन, न सानो आय भएको मान्छे, न मध्यम आय भएको मान्छे, न व्यापक रूपमा पुँजीको परिचालन गर्न सक्ने मान्छे, कहीँ पनि यो कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन।
0: प्रतिपक्षी दलहरूले मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्न माग गरेका छन्। जनता समाजवादी पार्टी नेपालको संसदीय दलले सरकारले ल्याएको बजेटलाई अव्यवहारिक, असन्तुलित, संहिताको मर्म विपरीत तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाएको हो।
2: जनमत पार्टी नेपाल र रापरपा नेपालबाट हामी संयुक्त रूपले अहिले प्रस्तुत गरिएको प्रदेश सरकारबाट अब 83-84 को बजेट हामीले देखेका त्रुटि, हामीले विभिन्न किसिमका कमजोरी र यहाँसम्म कि बजेट ल्याउँदा ती समानुपातिक हिसाबले प्रदेशको 64 निर्वाचन क्षेत्रबाट समानुपातिक हिसाबले पर्नुपर्ने बजेट एकदमै आग्रह पूर्वाग्रह र यसरी बजेटको जुन क्लबिङ गरिएको छ, बजेट प्रस्तुत गरिएको छ, त्यसमा हाम्रो घोर असहमति छ, हामी कुनै पनि हालतले यसलाई स्वीकार गर्दैनौँ।
0: दक्षिण कोरियामा म्यान पावर मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। दक्षिण कोरियामा E7 भिजा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुला भएको हो। उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। जयनगर बर्दिवास 18 किलोमिटर रेल मार्ग निर्माणले गति लिएको छ।
3: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवासम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार महत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
0: फ्रान्सका कप्तान किलियन एम्बापे फिफा विश्वकप 2026 गोल्डन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेसी भन्दा अघि देखिनु भएको छ। जारी विश्वकपमा मेसी र एम्बापेको हालसम्म गोल संख्या 7-7 भए पनि एम्बापे असिस्ट गोलको आधारमा मेसी भन्दा अघि हुनुहुन्छ। एम्बापेकै निर्णायक एक गोलको मद्दतमा पाराग्वेलाई हराउँदै फ्रान्स जारी विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बिहान भएको प्री क्वार्टर फाइनल खेलमा पाराग्वेलाई 1-0 हराउँदै फ्रान्स विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। एम्बापेले जारी विश्वकपमा 5 खेलमा 7 गोल गरिसक्नु भएको छ। जारी खेलमा एम्बापेले आफ्नो टीमका लागि 2 गोलमा मद्दत समेत गर्नुभएको छ। मेस्सीको भने जारी विश्वकपमा असिस्ट गोल गरेको रिपोर्ट छैन। केप भर्डे विरुद्ध भएको खेलमा मेसीले एक गोल गरेर
4: यो BFBS गोलखर्मा रेडियो हो।

0: नेपाली काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ।
1: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। काँग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि काँग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। काँग्रेसले 35 वर्ष मुनिका युवाहरू पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भयो।
2: विगतमा पनि मौद्रिक नीतिले चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने, यो अहिले रोजगारीलाई विदेश जानुपर्ने मान्य सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला, सायद हामीले पनि केही गर्नुपर्ने होला। तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ, नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा। यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ। त्यस कारणले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
0: नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकाले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनु भयो।
3: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, यो विषय माननीयजीहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यूनतममा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही ब्याङ्किङ प्रणालीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चित वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो। सभापतिज्यू,
0: अब खबर फटाफट।
4: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साभा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाड़ीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
0: असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभयो। उहाँका अनुसार चालू असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142
5: यो PFBS गोर्खा रेडियो हो।

0: कृषि विभागले 18 जिल्लाका 58 वटा स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
1: विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सलाही, नुवाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ। कांग्रेसले महाधिवेशनलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको हो। ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्ने र विद्युतीय मतदान मशिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको समितिका संयोजक अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम र अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। त्यस्तै निर्वाचन प्रक्रिया शुरू भइसकेपछि निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विद्यमान अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। वर्षा शुरू भएसँगै बिजुली उत्पादन बढ़ी भएर खेर गएको छ। उत्पादित बिजुलीको खपत र निर्यात बढ़ाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिकावरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोड़ौं नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 4200 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 2200 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बंगलादेशमा गरी करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ। बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनुभयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्र चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि 30 भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैनन्। यसबाट दैनिक करोड़ रूपियाँ नोक्सानी बेहोर्नु पर्ने अवस्था आएको ऊर्जा उत्पादक बताउँछन्। तर प्राधिकरणको यो स्वीकार गर्न तयार छैन। वर्षा लागेसँगै पानी, बाढ़ी, पहिरो लगायतका विभिन्न समस्याले करिब 400 मेगावाट आयोजना बन्द हुने भएकाले पिक समयमा सरप्लस भए पनि खेर जाने अवस्था नरहेको प्राधिकरणको दावी छ।

0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेस खण्डको सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
1: दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रीको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाइ छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान 30-40 वर्षसम्म टिक्ने सड़क विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभएको छ। दैनिक 12-20 हजारसम्म सवारी साधन आवत जावत गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो।
0: नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई कमजोर पार्न एमाले अध्यक्ष केपी ओलीले सबै सामर्थ्य लगाएको आरोप लगाउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड
2: प्रचण्डको कहिले 41 अरब छ दुबईमा भनिदिएर हटाएर त केही भएको भए यो अहिलेको सरकारले गर्नु पर्दैन।
3: यो BFBS कुल घर रेडियो हो।